0: अब आप सुनेंगे GAFM नेटवर्क पर
1: पाकिस्तान सऊदी घरू वजीर अब्दुल अज़ीज़ बिन सऊद चयो आहे त पाकिस्तान जे घरू वज़ीर मोहसिन नक़वी सां गॾु सिक्योरिटी वारे शोबे में सहकार कदीरण वारे मुआहिदे ते सयूं कयूं आहिनि। कदम
2: सऊदी अरब ऐं पाकिस्तान विच में गहरनि दोस्तान लाॻापनि जी अकासी करे थो।
1: अमरीका ईरान विच में कतर मिटचाकड़े ज़रिए ॻाल्हियुनि जो ॿियो दौर शहीद अब्दुल्ला खमनाई जी आख़िरी रस्मनि बहाल रखण ते इतफ़ाक़। पाकिस्तान कतर पारां तस्दीक वॾी तर्जुमान चयो आहे त कतरी सालसन अमरीकी ऐं ईरानी नुमाइंदनि सां अलॻि अलॻि मुलाक़ातूं कयूं आहिनि। स्विट्ज़रलैंड में थियल ॻाल्हियुनि इस्लामाबाद मफ़ामत यादाशनामे ते अॻुवाई थी आहे। ॿिन्ही मुल्कनि विच में ॻाल्हियुनि जो ॿियो दौर शहीद आयतुल्ला खमनाई जे आख़िरी तस्मनि बाद थींदो। कतरी पढ़ी वज़ाहत मूजिबि अमरीका ऐं ईरान ॻाल्हियुनि जारी रखण ते इतफ़ाक़ कयो आहे। आयतुल्ला खमनाई जनाज़े बाद ॿिन्ही मुल्कनि में ॻाल्हियुनि जो सिलसिलो शुरू थी वेंदो। सदर ट्रंप वाज़े मक़सद बिना ईरान ख़िलाफ़ ॿीहर कार्रवाई जे हक़ में न आहे। ईरान जे एटमी प्रोग्राम जी बहाली वाशिंगटन खे हिकमत अमली तब्दील करण ते मजबूर करे सघे थी। अमरीकी नायब सदर जेडी विंस चयो आहे त दोहा में थींदड़ ॻाल्हियूं सुठे अंदाज़ में अॻिते वधी रहियूं आहिनि। ईरानी नायब परडे॒ही वज़ीर काज़िम ग़रीब आबादी चयो आहे त अबन हुरमत सेंटकाम जिन पर ईरान जे कंट्रोल में आहे फ़ौजी इजलास अबन हुरमत जी सिक्योरिटी जो ज़ामिन नथो थी सघे। पाकिस्तान में चौमासी दिवस कारण तबाही करे छॾी। मुख़्तलिफ़ शहरनि में हादसनि जे नतीजे में 11 ॼणा फौत 19 ॼणा ज़ख़्मी थी पिया। पंजाब केपी बलोचिस्तान इस्लामाबाद में बरसातनि सबबि वॾी तबाही। केपी सभ खां वधीक मुतासिर घरनि जूं छितियूं भितियूं किरण सबबि 4 ॿारनि समेत 7 ॼणा ज़ख़्मी थी पिया। पंजाब में तूफ़ान बरसातुनि दौरान 2 ॼणनि जी फौत थियण जी तस्दीक। बलोचिस्तान में बरसातुनि सबबि 1 ख़ानदान जा 2 ॼणा फौत थिया। सिंध में सुभाणे ऐं ॿिए ॾींहुं तूफ़ानी बरसातुनि जी अॻकथी थियल। मौसमियात खाते चयो आहे त लालकाणो सकर जखमबाद खैरपुर नक्शफरोज नवाबशाह ऐं दादू समेत मुख़्तलिफ़ ज़िलनि में सुभाणे ऐं ॿिए ॾींहुं तेज़ बरसाति पवंदी। कराची में बि वसकार जो इम्कान आहे। कराची में अकलियती मामलनि बाबति पार्लियामेंट जी ख़सूसी कमेटी जो इजलास। प्रिया कुमारी समेत अकलियतनि जे मसलनि ते गौर। कमेटी मेंबर्स पुलिस खां प्रिया कुमारी जी बाज़ियाबी लाइ वक़्तु ॾियण जो मुतालबो। सिंध पुलिस प्रिया जी बाज़ियाबी बाबति वक़्तु ॾियण खां इनकार। प्रिया कुमारी केस में ग़लति आरक्षण में कम करण जो एतिराफ़। सिंध कमेटी जो आज सिंध खे इस्तखाक कमेटी में तलब करण जो फ़ैसिलो। कमेटी चेयरमैन दिनेश कुमार चयो त कदम सऊदी अरब ऐं पाकिस्तान विच में गहरनि दोस्तान लाॻापनि जी अकासी करे थो। अमरीका ईरान विच में कतर मिटचाकड़े ज़रिए ॻाल्हियुनि जो ॿियो दौर शहीद अब्दुल्ला खमनाई जी आख़िरी रस्मनि बहाल रखण ते इतफ़ाक़। पाकिस्तान कतर पारां तस्दीक वॾी तर्जुमान चयो आहे त कतरी सालसन अमरीकी ऐं ईरानी नुमाइंदनि सां अलॻि अलॻि मुलाक़ातूं कयूं आहिनि। स्विट्ज़रलैंड में थियल ॻाल्हियुनि इस्लामाबाद मफ़ामत यादाशनामे ते अॻुवाई थी आहे। ॿिन्ही मुल्कनि विच में ॻाल्हियुनि जो ॿियो दौर शहीद अब्दुल्ला खमनाई जी आख़िरी रस्मनि बाद थींदो। कतरी पढ़ी वज़ाहत मूजिबि अमरीका ऐं ईरान ॻाल्हियुनि जारी रखण ते इतफ़ाक़ कयो आहे। अब्दुल्ला खमनाई जनाज़े बाद ॿिन्ही मुल्कनि में ॻाल्हियुनि जो सिलसिलो शुरू थी वेंदो। सदर ट्रंप वाज़े मक़सद बिना ईरान ख़िलाफ़ ॿीहर कार्रवाई जे हक़ में न आहे। ईरान जे एटमी प्रोग्राम जी बहाली वाशिंगटन खे हिकमत अमली तब्दील करण ते मजबूर करे सघे थी। अमरीकी नायब सदर जेडी विंस चयो आहे त दोहा में थींदड़ ॻाल्हियुनि सुठे अंदाज़ में अॻिते वधी रहियूं आहिनि। ईरानी नायब परडे॒ही वज़ीर काज़िम ग़रीब आबादी चयो आहे त अबन हुरमत सेंटकाम जिन पर ईरान जे कंट्रोल में आहे फ़ौजी इजलास अबन हुरमत जी सिक्योरिटी जो ज़ामिन नथो थी सघे। पाकिस्तान में चौमासी दिवस कारण तबाही करे छॾी। मुख़्तलिफ़ शहरनि में हादसनि जे नतीजे में 11 ॼणा फौत 19 ॼणा ज़ख़्मी थी पिया। पंजाब केपी बलोचिस्तान इस्लामाबाद में बरसातनि सबबि वॾी तबाही। केपी सभ खां वधीक मुतासिर घरनि जूं छितियूं भितियूं किरण सबबि 4 ॿारनि समेत 7 ॼणा ज़ख़्मी थी पिया। पंजाब में तूफ़ान बरसातुनि दौरान 2 ॼणनि जी फौत थियण जी तस्दीक। बलोचिस्तान में बरसातुनि सबबि 1 ख़ानदान जा 2 ॼणा फौत थिया। सिंध में सुभाणे ऐं ॿिए ॾींहुं तूफ़ानी बरसातुनि जी अॻकथी थियल। मौसमियात खाते चयो आहे त लालकाणो सकर जखमबाद खैरपुर नक्शफरोज नवाबशाह ऐं दादू समेत मुख़्तलिफ़ ज़िलनि में सुभाणे ऐं ॿिए ॾींहुं तेज़ बरसाति पवंदी। कराची में बि वसकार जो इम्कान आहे। कराची में अकलियती मामलनि बाबति पार्लियामेंट जी ख़सूसी कमेटी जो इजलास। प्रिया कुमारी समेत अकलियतनि जे मसलनि ते गौर। कमेटी मेंबर्स पुलिस खां प्रिया कुमारी जी बाज़ियाबी लाइ वक़्तु ॾियण जो मुतालबो। सिंध पुलिस प्रिया जी बाज़ियाबी बाबति वक़्तु ॾियण खां इनकार। प्रिया कुमारी केस में ग़लति आरक्षण में कम करण जो एतिराफ़। सिंध कमेटी जो आज सिंध खे इस्तखाक़ कमेटी में तलब करण जो फ़ैसिलो। कमेटी चेयरमैन दिनेश कुमार चयो त सयूं कयूं आहिनि। कदम सऊदी अरब ऐं पाकिस्तान विच में गहरनि दोस्तान लाॻापनि जी अकासी करे थो। امریکہ ایران وچ میں قطر میں ٹریکٹر ذریعے گالیوں جو بیو دور شہید عبداللہ خمنائی کی آخری رسمن بال رکھن اتفاق پاکستان قطر پر تصدیق پڑھی ترجمان چہباد قطری سالسن امریکی ایرانی نمائندن سے الگ الگ ملاقاتوں کئی سوئٹزرلینڈ میں تھل گالوں نے اسلام آباد مفاہمت یاداشت نامے تے اگبرائی تھی ہے بنی ملکن وچ میں گالوں جو بیو دور شہید عبداللہ خمنائی کی آخری رسمن بات تھی قطری پڑھی وضاحت موجب امریکہ ایران گالوں جاری رکھن تے اتفاق کیا ہے عبداللہ خمنائی جنازے بعد بنی ملکن میں گالوں جو سلسلہ شروع تھی ویندو صدر ٹرمپ واضح مقصد بنا ایران خلاف بیئر کاروائی کے حق میں نہ ایران کے ایٹمی پروگرام کی بحالی واشنگٹن کی حکمت عملی تبدیل کرنے مجبور کر سکے تھی امریکی نائب صدر جڈی وینس وائز دعا میں تھیں گال سٹھے انداز میں اگتے ودی رہا ہے ایرانی نائب پڑھی وزیر کاظم غریب آبادی چاہے اپنے حرمت سینٹ کام جنہیں پر ایران جو کنٹرول میں ہے فوجی اجلاس اپنے حرمت کی سیکورٹی جو ضامن نہ تو تھی سکے پاکستان میں چوماسی دیوس کارن تباہی کر چھڑی
0: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
3: ماشاءاللہ فوجی پائپ فیکٹری نرس گرلس ڈگری کالج حالانی روڈ مہراپور اساں وٹ جگہ جو ڈیاریوں جگہ جا پاوا پائپ ڈیڑھ ب چار چھ نو بارہ انچ میں پلین کالم میں موجود آہن فوجی بھائرن لائے خصوصی رعایت ہوندی رابطے لائے فوجی عبد الکریم 0301-54-31-456 توقیر احمد 0306-16-23-793
4: ارشاد آٹوز ائی ہونڈا شو روم مہراپور ہونڈا موٹر سائیکل جو پر اعتماد ائی با اختیار ادارو ارشاد آٹوز ائی ہونڈا شو روم مہراپور نئین موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جہاں میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشین جی زیر نگرانی ارشاد آٹوز حالانی روڈ مہراپور رابطے دے لائے 0320-180-003
5: روشنی کا قافلہ منزل کی طرف گامزن مظہر اسکول سسٹم مہراپور شاندار تعلیمی عمارت پروفیسر قربان علی میمن ایئر کنڈیشنڈ اکیڈمک بلاک کا انعقاد محنتی مشاق اور تجربہ کار تدریسی عملہ سرسبز باغیچہ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی کی لیبز آڈیو اور ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی اور انگلش پر خصوصی توجہ انٹری ٹیسٹ کے لیے میڈیکل اور انجینئرنگ میں قابل تحسین نتائج کھیلوں کا میدان اور وہاں منعقد ہونے والے مقابلے تحریر تقریر اور ذہنی آزمائش کے مقابلے اسٹڈی ٹورز اپنی آنکھوں کے نور بچیوں اور پیارے بیٹوں کی معیاری تعلیم و تربیت کے لیے آج ہی مظہر اسکول سسٹم مہراپور کا وزٹ کریں مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم 0300002724 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور 0301-386-5453
6: مہران آئرن اسٹور ہالانی ہول سیل ڈیپو ا نیم ٹو بی ٹرسٹڈ
7: سریا گارڈر ٹیئر اینگل چینل پٹی لوہی دروازہ سلور جا چونگ سیمنٹ ریتی کریش رنگ وغیرہ بازار کا بار یار دستیاب آئیں
6: ہانے اچو مہران آئرن اسٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی
7: رابطے لائے پروپرائٹر غلام نبی مغل 0300-3204-372 0242-46-0100